0: ओके जनाब, सब वापस आ चुके हैं दोबारा से आप लोगों के पास और आप सुन रहे हैं GFM88 नेटवर्क। हमारे साथ मौजूद है जनाब यहाँ पर सखर मोरो मीरपुर खास मटियारी सकरण मेहरापुर मातली और जनाब लाड़काना के लाइव स्टूडियो से प्रोग्राम सुन रहे हैं व्हाइट एश एंटी स्किन ब्यूटी शो। ओके जनाब, सब प्रोग्राम व्हाइट एज इंडी स्किन ब्यूटी शो में जितने भी लोग हमारे साथ मौजूद हैं तमाम लोगों को वेलकम एंड खुश आमदीद कहा जाता है। इसी के साथ साथ आप लोगों को मैंने पहले घंटे में जैसे कि व्हाइट एज प्रोडक्ट्स के बारे में बताया, तो फिलहाल इस घंटे में जो है आप लोगों को बताया जाएगा डी स्किन ब्यूटी क्रीम के बारे में। तो बिल्कुल जी, डी स्किन ब्यूटी क्रीम के बारे में जानेंगे हम कि डी स्किन ब्यूटी क्रीम के इस्तेमाल से आपकी स्किन किस तरह खूबसूरत हो जाएगी, क्योंकि डी स्किन ब्यूटी क्रीम जो है ना, इसके बारे में आप लोग ये बात सबसे पहले जान लें कि डी स्किन ब्यूटी क्रीम जो है ये विटामिन ई बीट से तैयार शुदा है, माइक्रो बीट फॉर्मुलेशन से तैयार शुदा है और ये सिर्फ दो दिनों के अंदर आप लोगों की स्किन को खूबसूरत, गोरा और पुरकशिश बना देती है। और एक मजे की बात आप लोगों को बताती चलो कि डी स्किन ब्यूटी क्रीम जो है ना, तो ये विटामिन ई बीट से तैयार की गई है। तो पाकिस्तान में जो है ना वो थोड़े 3-4 प्रोडक्ट ऐसे है जिसके अंदर जो है ना विटामिन ई बीट शामिल है, तो उसी के साथ जो है ना डी स्किन ब्यूटी क्रीम का भी उसमें नाम शामिल है। तो डी स्किन ब्यूटी क्रीम का आप इस्तेमाल करेंगे और विटामिन ई बीट्स का जो है ना कमाल ये होता है कि आपकी स्किन जो है वो खूबसूरत हो जाती है, ग्लोइंग हो जाती है, आपके चेहरे की स्किन जो है वो डीपली मॉइस्चराइज हो जाती है। और आप लोगों को बताते चलें कि अगर आप अपनी स्किन को ग्लोइंग बनाना चाहते हैं, ब्यूटीफुल बनाना चाहते हैं और अगर आपके चेहरे पर निशानात है उनको खत्म करना चाहते हैं, तो आपने भी डी स्किन ब्यूटी क्रीम का इस्तेमाल करना है और सिर्फ दो दिनों में वाजे जो है ना आप लोगों को नतीजे मिल जाएंगे डी स्किन ब्यूटी क्रीम के। और साथ साथ आप इस्तेमाल करते रहिए और डी स्किन ब्यूटी क्रीम के साथ आपको डी स्किन का फेस वॉश भी मिल रहा है। तो डी स्किन का फेस वॉश जो है ना ये भी आप इस्तेमाल करेंगे। डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोगों के लिए सिर्फ दो प्रोडक्ट्स है जैसे कि आप जानते हैं, डी स्किन ब्यूटी क्रीम एंड डी स्किन का फेस वॉश। तो ये दोनों चीजें आप इस्तेमाल करेंगे। इस्तेमाल करने के तरीकेकार बिल्कुल आसान और वही पुराने हैं कि आप रात के टाइम अपना फेस वॉश करेंगे डी स्किन फेस वॉश के साथ, उसके बाद जो है ना अच्छे से फेस को सुखा लीजिए, फिर आप डी स्किन ब्यूटी क्रीम अपने चेहरे पर अप्लाई कीजिए। और हमेशा की तरह आज भी आप लोगों को बोलूंगी कि जब भी आप कोई भी क्रीम अपने चेहरे पर लगाएं तो इस चीज का ख्याल रखा करें कि आप स्किन के ऊपर जो है ना वो मसाज ना करें। और अगर आप रफ हाथों से मसाज कर रहे होते हैं यानी कि रगड़ रहे होते हैं अपने चेहरे को, तो इन चीजों से जरा गुरेज किया करें। अगर आप इस तरह का कोई काम करते हैं ना तो उससे ये होता है कि आपकी जो स्किन है ना वो थोड़ी सी डिस्टर्ब हो जाती है, आपके चेहरे पर जो है ना एक्ने आना स्टार्ट हो जाते हैं और फिर आप सोचते हैं कि ॾिठा पर असांखे रिजल्ट न ॾिनो त दाणा कढाए छॾिया अथसि। कॾहिं कॾहिं ईअं थींदो आहे तव्हांजो कुझु पंहिंजूं ग़लतियूं हूंदियूं आहिनि, सो तव्हां पोलाइटली लॻाईंदा कयो प्रोडक्ट खे ऐं प्यार सां लॻाईंदा कयो ऐं जेको आहे न बसि आराम सां लॻाए करे छॾी ॾींदा कयो, प्रोडक्ट पाण ई पंहिंजी स्किन जे अंदरि थी वेंदो आहे तव्हांजे ऐं तव्हांजी स्किन खे रिज़ल्ट ॾींदो आहे। सो डी स्किन ब्यूटी क्रीम जेका तव्हां इस्तेमालु कंदा हर स्किन टोन जे लाइ आहे, मर्द मायूं सभी लॻाईंदा, ठीकु आहे न। और हुन खां अलावा तव्हां लॻाइण खां पोइ जेको आहे न महसूसु कंदा त वाकई ॿ ॾींहनि जे अंदरि तव्हांखे रिज़ल्ट मिली वियो आहे। सो डी स्किन ब्यूटी क्रीम आहे ऐं डी स्किन जो फेस वॉश आहे, तव्हां फेस वॉश बि लॻाए सघो था, तव्हां डी स्किन ब्यूटी क्रीम बि लॻाए सघो था, तव्हांजे लाइ आहिनि त तव्हां ई लॻायो, ठीकु आहे। हुन खां अलावा मज़ीद जी ॻाल्हि, अॼु मूं प्रोग्राम में तव्हां खां टॉपिक पुछियो आहे त जॾहिं तव्हां पंहिंजी स्किन केयर कंदा आहियो, तव्हां पंहिंजी ख़ूबसूरती जो ख़्याल रखंदा आहियो, तव्हां पंहिंजे चेहरे ते मुख़्तलिफ़ प्रोडक्ट जो इस्तेमालु कंदा आहियो, त कहिड़ो प्रोडक्ट आहे, कहिड़ो स्टेप आहे जेको तव्हांखे लॻंदो आहे त स्किन केयर में काफ़ी इम्पोर्टेंट आहे। हाणे ॾिठो वञे त स्किन केयर में न खोड़ सारियूं चीज़ूं अची वञनि थियूं ऐं सभ खां वधीक अगरि ॾिठो वञे त स्किन केयर अगरि तव्हां कयो पिया पंहिंजी ऐं तव्हां चाहियो था तव्हांजी स्किन जेका आहे ग्लोइंग हुजणु घुर्जे ऐं तव्हांजी स्किन जेको आहे न हाइड्रेट हुजे, त तव्हांखे पाणी बि पीअणो आहे, इहो बि हिकिड़ो स्टेप अथव। ऐं तव्हांखे पंहिंजो फेस वॉश बि करणो हूंदो आहे, तव्हांखे क्रीम बि लॻाइणी हूंदी आहे, तव्हांखे मॉइस्चराइज़र बि लॻाइणो हूंदो आहे ऐं तव्हांखे फेयरनेस क्रीम बि लॻाइणी हूंदी आहे। खोड़ सारा अहिड़ा स्टेप्स हूंदा आहिनि जेके तव्हांजी स्किन केयर में शामिल थी वेंदा आहिनि। सो अॼु मूं तव्हां खां सिंपल हिकिड़ो सवाल पुछियो आहे त स्किन केयर जॾहिं तव्हां पंहिंजी कंदा आहियो त कहिड़ो स्टेप आहे जेको तव्हांखे लॻे थो त हीउ स्टेप मोस्ट इम्पोर्टेंट आहे स्किन केयर जे अंदरि। सो मूं एक्सप्लेन करे छॾियो, इन खां वधीक त नथी करे सघां, सो तव्हां ॿुधायो ऐं तव्हांजो कॉल्स वठंदासीं, बिल्कुलु कॉलर्स खां पुछंदासीं। تو وہی ٹاپک تے چھاپا چون ٹھیک ہے سو تم بھی کال کرن چاہے تھا تو کالنگ نمبر ہے 0332-1322-88 ان کا علاوہ اگر تمہاں ڈی اسکن بیوٹی کریم ڈی اسکن جو فیس واش پانچ قریبی جنرل اسٹور سے اویلیبل کرائن چاہیے تھا تو پوئی تمہاں ڈائل کرنا 0315-799-0595 ہی نمبر تمہاں ڈائل کری پانچ قریبی جنرل اسٹور سے اویلیبل کرائے سکو تھا ڈی اسکن ڈی اسکن جو فیس واش ٹھیک ہے سمجھی ویا اوکے سو ہاں تمہاں جو کالز وٹھوں تھا کالرس کے جے کو گزارش آئے تھے جن کل کال کئی اج تھوڑو مطلب بریک ڈجو ٹھیک ہے بالکل ہی واری فرسٹ کال اچھی تھی تو فرسٹ کالر ڈسوں تھا کیڑ اسا سگڈ کالر موجود ہے ہلو السلام علیکم اوکے برائے چو چھو کیڑ زندہ باد ڈی اسکن واہ واہ واہ واہ دل خوش کرے چڈی مجھے اچھا استعمال استعمال کئی تو چاچو تو پروگرام کندو ہے جے چاچے جا پروگرام آئن چاچو وری رات جو شفٹ تھی ہو مجھے خیال میں شاید اٹھ کا ڈہ تائیں ہندس پروگرام وہ کیڑا ڈیز ہیں وہ تمہیں پو خبر پنا چھو تو شیڈیول مکھے خبر نہ جی جی جی شامل کری ویٹھو واہ واہ واہ واہ تھینک یو سو مچ آصف بھا تمہاں پروگرام میں کال کئی تمہاں ڈی اسکن بیوٹی کریم کے بارے میں بدھایا تو ڈی اسکن بیوٹی کریم جدید تمہاں استعمال کرنا تو تمہاں جو چہرہ چمکائیں دی تمہاں کے خوبصورت بڑھائیں دی سمجھو تھا اوکے جی سو کالنگ نمبر ہے 0332-1322-88 نیکسٹ کالر ڈسوں تھا کیئر کالر اس سگڈ موجود ہے اوکے تمہاں بھی کال کرے سکو تھا ہی کال جے کہتے تھوڑا ڈراپ تھی وے سو نیکسٹ کال ائے ہیلو السلام علیکم
1: وعلیکم السلام
0: جی کیئر اس سگڈ موجود ہے
1: زہیب لارکانی کو بتا دیو
0: زہیب لارکانی کا بدھو پیا پروگرام بدھن ائے وسن جو
1: جی پروگرام بدھو پیا کل
0: کا کل کا وٹھی کیڑو پروگرام بدھو پیا
1: وائٹ ایسی بیوٹی کریم آتا
0: ہے ڈی اسکن بیوٹی کریم بھی آئے
1: ڈی اسکن بیوٹی کریم بھی آئے
0: اچھا مکھے تمہاں یہ بدھایا تھا ٹاپک اجے پروگرام جو تمہاں بدھو آئے
1: اللہ ماہی کے لئے کیا بھی پہجے
0: اللہ چاہ چاہے ہوئے اچھا مکھے یہ تاں بدھایا تو تمہاں ڈی اسکن بیوٹی کریم استعمال کرنا یا وائٹ ایش استعمال کرنا
1: یار تبنے دیا ہے
0: پر تمہاں کیڑو سلیکٹ کرنا چلو زبردست کیڑن دوستن کی یاد کرنا جی جی
1: جی
0: جی
1: اوکے
0: تھینک یو سو مچ پروگرام میں کال کئی تمہاں استعمال کیا بابا تمہاں جی لائی آئے کالنگ نمبر ہے 0332-1322-88 کشور بھائی کہتے ہیں کہ ڈی اسکن جی گال کرو با کالر نہ تو کٹکی کھائیں کالر ڈاڑا ماشاء اللہ سیاح آئے وہ پانی گال کرے وٹھن مجھے چون کا پہ آئی سو نیکسٹ کال وٹھن گا ڈسوں تو کیئر کالر اس سگٹ موجود ہے ہلو السلام علیکم
2: وعلیکم السلام
0: کیئر اس سگٹ موجود ہے
2: آصف حسین بات کر رہا ہوں
0: عاقب حسین
2: آصف حسین بات کر رہا ہوں
0: آصف اوکے آصف آپ کو ویلکم کرتے ہیں کیا حال چال ہے آپ کے الحمد للہ میں ٹھیک پروگرام سن رہے اچھا فیس بک پر مجھے بتائیں کہ آپ کون سے پروگرام سن رہے اچھا اور آپ کون سا پروڈکٹ استعمال کریں گے کیا سوچا ہے کہ ہم یہ والا پروڈکٹ لگائیں گے
2: بالکل پرچیز کریں گے ہم کریم
0: پرچیز کریں گے
2: جی جی
0: اور جو لولی والی کریم آتی نا وائٹ ایج کی وہ آپ ٹرائی کر کے دیکھیے گا
2: انشاءاللہ
0: اچھا ٹاپک سنا ہے آپ نے ٹاپک کے اوپر کچھ کہیں گے ٹاپک اچھا آپ بول اردو میں رہے اور آپ کو سندھی میں ٹاپک ریپیٹ کروانا ویسے میں کرتی ہوں سندھی میں ٹاپک ریپیٹ آپ ذرا سنیے گا میرا شو
2: ٹھیک ہے اللہ خوش کرے
0: تھینک یو سو مچ آپ پروگرام میں شامل رہے ابھی ابھی میں نے سندھی میں ٹاپک ذرا ریپیٹ کیا تھا اور کالنگ نمبر 0332-1322 سے گزرا سو ہی واری کال بیٹھوں تھا ڈسوں تھا کیئر کالر اس سگن موجود ہے ہیلو السلام علیکم
1: وعلیکم السلام
0: الحمد للہ کون ہمارے ساتھ موجود ہے؟
1: دلیپ کمار میں گوا.
0: دلیپ کمار بھائی آپ کی کال لگی.
1: پہلی بار آپ کے پروگرام کوشش تو کرتے ہیں لیکن آج زیادہ کوشش بھی نہیں کی, دو تین سال لگ گئی ہے.
0: چلو یہ بڑی اچھی بات ہے, ماشاء اللہ چلیں کال لگ گئی بڑی اچھی بات ہے. مجھے یہ بتائیں کہ آپ پروگرام تو ہمارا سنتے ہیں.
1: جی جی جی پروگرام سنتے ہیں, فیس بک پر چلتا ہے تو کبھی ریڈیو پر سنتے ہیں کبھی فیس بک پر سنتے ہیں, آج بھی فیس بک میچ پر.
0: اچھا مجھے بتائیں میرے پروگرام کا آپ کو نام آ رہا ہے؟
1: نام اسکن بیٹ کریم ہے.
0: اوکے تمہاں استعمال کرنے جی بارے میں سوچو آئے, استعمال کریں گے آپ؟ چلو استعمال کریں گے تو صحیح نا, آگے جا کر فیوچر میں
1: ضرور استعمال کریں گے.
0: اچھا
1: پیروں کا رہے ہیں, پیروں کا رہے ہیں.
0: اچھا گھر آئے ہو؟ نالو پیروں دفعہ بدھ ہوا. ہاں مانسی وا تو دوست یاد کرتا تھینک یو, ویلکم کرتے ہیں آپ کو اور آپ کے سبھی دوستوں کو, اور اس کے ساتھ ساتھ پروگرام سن رہے ہیں جی ہمارا کرتے جا رہے ہیں. کالنگ نمبر 0332-1322-88 نیکسٹ کالر, دیکھتے ہیں کون ہمارے ساتھ موجود ہے. اوکے جی ہیلو,
1: السلام علیکم.
0: وعلیکم السلام, کیسے سے گڈا
1: رستم علی پار تو گلایا گوت پونو خان پار سار کے سیون شریف پر برابر دو پیا تا کے خوشی تھیا تو وری تا کالو لائیو کالو وٹھن شروع کریو ائی
0: روز. اچھا مکے یہ بتا.
1: جی جی تانو تا وٹھو دادا دی اسان جی دل خوش پئی تھے.
0: چلو مکے تا ہانے خوش کیو تا وائٹ ایج جا پروڈکٹ لگایو تا ڈی اسکن جا پروڈکٹ لگائے جے وری مونجی بھی دل خوش تھے سمجھو تا.
1: جی جی جی جی بالکل اساں استعمال کنداسی انا خرید اساں کون کیا نا یہ کریم.
0: ہاں ائی تماں جے ملندا ایریا میں تا معلومات کرایو ہے
1: نا؟ ہاں معلومات کرائنداسی,
0: معلومات ضرور کرائے جو نیکسٹ ٹائم تماں جی کال لگے نا تے تماں کے خبر ہو جے تے کیڑے کیڑے جنرل سٹور تے ملن تھا ہی پروڈکٹ.
1: جی جی
0: چل بتائیں کہ کون سے دوستوں کو یاد کریں گے. ٹاپک سنائے آپ نے.

0: کی آمد ہمیں اس خوف سے بھی روشناس کراتی ہے جو معاشرتی ابتری اور نفسا نفسی کی کوک سے جنم لیتا ہے. یہ تہوار ہمیں مجبور کرتا ہے کہ ہم لمحے بھر توقف کریں اور اس ہستی کے بارے میں سوچیں جو اس دنیا میں ہمارے وجود کا وسیلہ بنی. ماں ایک ایسی نعمت ہے دوستو جس کے چھن جانے کے بعد اس کی قدر اور اہمیت کا اور قوت کا اندازہ ہوتا ہے. خوش قسمت ہے وہ شخص جو اس نعمت سے محروم نہیں ہے اور قابل ترس ہے وہ جو اس متاع سے محروم ہے. ماں ایک صاحبان ہے جو آسمانی مصائب کو روکتا ہے اور آفاقی عطا کو آنے سے روکتا نہیں. تو بالکل جناب ماں ایک زبردست تحفہ ہے, ماں ایک عظیم جناب تحفہ ہے جو یقینی طور پر اگر ہمارے پاس ہے تو ہمیں اس کی قدر کرنی چاہیے. لیتے ہیں شو کی ایک اور کال, دیکھتے ہیں لائن پہ کون ہے. السلام علیکم.
1: سر میں رکھوں سلام
0: کہہ رہا تھا سر سبنی سنگھو محمد شریف چاچر ضلع جیکم آباد کھان الہی گرمی پائی تھی ماں بدھوا ہے جیکم آباد میں رحم کرو اتنے بھی الہی گرمی ہے پگھرو پگھر تھی بیٹھو تم سبھی سے بغیر پروگرام بھی کیا تو تمہیں ہیپی مدرس ڈے آج ماؤن جو عالمی دہاڑو تو ملائے ونی تو تمہیں ماؤن کے حوالے سے چھوڑنا چاہو تھا بالکل
1: خدمت
0: جی جی جی صحیح صحیح صحیح بالکل بالکل تمام صحیح چاچو. اچھا یہ بدھاؤ تھا اج
1: سر من نندا آگے پالو منگل پہ آ
0: بالکل بالکل اج جتری بھی اصل جن بھی منزل سے آئیں تو ان میں اصل مدر جو کردار تمام گھنو اہم ہے.
1: بالکل
0: بالکل اگر وہ نہ ہوجائے تو اصل کہڑے بھی کم جنا ہو جاؤں ہاں جی جی صحیح صحیح بالکل بالکل بالکل جی جی بالکل بالکل بالکل صحیح چاہیے دا جیک بات وارا مجھا پیارا با یہ بدھائیو تو ہانے میں گانو بدھائن وارو آیا ماں کے حوالے سے کہیں نالا تھا کرنا چاہیے جی جی مزمل بھا مزمل پیارا بیٹا کی آیو ٹھیک ٹھاک ہے ہو خوش آیو کیڑی کلاس میں پڑھدو آ
1: کہیں پڑھدو نہ ننڈو آ چون سال نالو نن تو ماں تھوڑا بار
0: اچھا ان شاء اللہ ان شاء اللہ ان کے پڑھاؤ سٹھی تربیت کرو ایک بھلو انسان جی تم پان آو یہ ٹھا
1: بالکل
0: ہاں تھینک یو شریف بھا تھینک یو پانچ خاص کر تھینک یو سر تھینک یو سو مچ. جی جناب ہمارے ساتھ جیک آباد سے شریف بھائی آپ بھی ہمیں کال کر سکتے ہیں 03000113488 پر. اور جناب آج مدرس ڈے کے حوالے سے اپنی ماؤں کو پیغام دیں اپنے پیار کا اظہار کریں. السلام علیکم.
2: وعلیکم السلام
0: جی وفید وحید وفائی آئی تھنک
2: سائیں بالکل وفا عبد الوحید
0: وحید وفا تاکہ ہیپی مدرس ڈے ہیپی مدرس ڈے کے حوالے سے چھوڑنا چاہو تھا
2: سائیں بالکل من تو لا شارے گیاں تا بیا دے رشتہ گھنا پر امر جی دل زور
0: بالکل
2: اصل میں جی جل جی جتری بھی گال کجے تا گھٹا
0: بالکل
2: جی جل وہ شے جے کا تو ادھ رات منھ رات اندی پر وہ نیرن جھلی بیٹھی ہوندی تا ماں بچو اچے تا ماں کھادو کھاوایا سے
0: ایگزیکٹلی
2: کاتھے بھی تو کنڈ کیڑی ایم بھی تلاش کرنی تا ماں جیڑی بھی عظمت شے نہ ملی سکے
0: ملندی کون ہے بالکل واقعی
2: بالکل اؤں ایک گال ماں جتر آہے تا دعا جا در کھللن ماں جے مل ہن دنیا میں ونی تھی تا دعا جا در پو اشفاق بھائی سمجھ بند تھیا
0: ہاں یہ بھی ہوندو ہے پر ماں تا ہمیشہ چوندا ہے تا ماں اگر ہلی بھی ویندی ہے تا او پانجے بچن لئی ہمیشہ دعا کندی ہے اللہ سائیں بھی بھی ہلی
2: پر ہکڑو تب بھی سائیں فرق
0: بالکل بالکل بالکل
2: اسائی یہ چون چاہندا سے
0: جی
2: تا جے کے بھی ماں میسج دیندم نتا جی چینل تھوڑو جے کے بھی امرنا راہن جن زندہ ان جا مریون تے تے بابا ونن فاتا کل
0: جی پڑھنوا بالکل بالکل پڑھنوا
2: जिंदा आहिनि त उन सां मुंहिंजी इहा ई रुकेश आहे, हथ ॿधी अपील थो कयां त पंहिंजे अमड़ियुनि जो ख़्यालु कयो,
0: बिल्कुलु
2: अमड़ियुनि खे निगरबानी कयो, उन्हनि खे चङो खाधो चङो माना उनजी निगरबानी मक़सदु उन में सभु कुझु अची वियो।
0: बिल्कुलु जीअं उन्हनि असांजो नंढे हूंदे खां वॾे हूंदे ताईं ख़्यालु रखियो आहे त उन खां वधीक असां उन्हनि जो ख़्यालु रखियूं।
2: बिल्कुलु हाणे अॼुकल्ह अक्सर त इहो बि हली रहियो आहे दुनिया में त अॼु अहमियत अमड़ खे घटि था ॾियनि पियो खे।
0: बिल्कुलु
2: बसि हाणे असां त वधीक न चवंदासीं।
0: हा बिल्कुलु, तमामु दोस्तनि खां रिक्वेस्ट आहे की पंहिंजी पीउ माउ खे क़दुरु कयो, उन्हनि खे उहा फैसिलिटेट कयो जीअं उन्हनि तव्हांखे फैसिलिटेट कयो आहे, बिल्कुलु वधीक कयो।
2: त इहो त हले जो जीजल जे मनसब सां मनताज लाशारे त जीजल अमा ज़ोर आहे ॿिया बि रिश्ता खणा, इहो हलाईंदा त महिरबानी।
0: बिल्कुलु मुंहिंजी लिस्ट में आहे इहो गानो, मां ज़रूरु हलाईंदुमि, तव्हां दिलि जाइ कयो।
2: बाक़ी इहो हे सॼो प्रोग्राम भाई इश्फ़ाक पंहिंजे नाले,
0: थैंक यू सो मच।
2: हेॾो आहे धाणी जो मुंहिंजो रफ़ीक जतो ई ॿुधे वरितो गोली मार मां, मुंहिंजो भाउ ज़हीर मन जतोई,
0: मुंहिंजो
2: भाटियो आहे अयाज़ मन जतोई, बाक़ी जेके हाल टाल ॿुधंदा वफ़ा अब्दुल वहीद जतोई पारां सिक भरियो सलाम।
0: वालेकुम अस्सलाम, वालेकुम अस्सलाम, थैंक यू अदा, पंहिंजो ख़ासि ख़्यालु रखिजो, थैंक यू। जी जनाब, हमारे साथ वहीद वफा जतोई फ्रॉम सखर, और मदर डे के हवाले से उन्होंने भी बहुत अच्छी बातें की, देखते हैं कि अब हमारे साथ अच्छी बातें करने कौन आ चुके हैं। अस्सलाम वालेकुम। बिल्कुल बिल्कुल,
3: मुझे लाए जन्नत आए,
0: वाह वाह,
3: तू मुझे लाए रहमत आए और मुझे खिड़ी अमा,
0: वाह वाह वाह वाह,
3: तो सवा ये दुनिया अधूरी,
0: वाह
3: तो सवा ये दुनिया अधूरी, मुझी जिंदगी पूरी, तो मुझी मिठड़ी अमा,
0: वाह वाह वाह वाह,
3: मुझी खिदमत करे मां जन्नत कमाई दुस,
0: वाह
3: मुझी खिदमत करे मां जन्नत कमाई दुस, तुझा पेर धोई
0: मुंहिंजी मिठड़ी अमा, मुंहिंजी मिठड़ी अमा। त बिल्कुलु जनाब, इहा शायरी बि आहे, तव्हां पंहिंजी वाकई पंहिंजी मदर जी ख़िदमत बि कंदा आहियो, उनखे फैसिलिटेट उएं ई कंदा आहियो जीअं उन नंढे हूंदे तव्हांखे कयो। जी जी जी जी,
3: नबी पाक जन जो दौर जो राजा अवेश करनी नाले हिकिड़ो नबी पाक जो आशिक हुयो,
0: जी जी,
3: जेको यमन राक हुयो, उन छा कयो जो उहो नबी पाक बयान ॾिठो आहे हिकिड़े ॾींहुं पंहिंजी माउ पोड़ी हुयसि,
0: जी जी,
3: उन खां मोकिलाई मां वञा थो अॼु नबी पाक जी ज़ारत करण मदीने पाक,
0: सही,
3: मां हुन खे चयो त अबा मदीने पाक वञी थो पर नबी पाक मस्जिद नबी में हुजनि त ज़ारत करे अचिजांइ, न हुजनि त तूं वापसि मोटिजांइ,
0: जी जी,
3: उते इंतज़ार न कजांइ,
0: सही,
3: नबी पाक जन मस्जिद नबी हुजनि त उन्हनि जो ज़ारत करे अचिजांइ, जे न हुजनि त इंतज़ार न कजां, पोइ अवेश करणी उतां निकितो आहे यमन मुल्क में,
0: सही,
3: जॾहिं मदीने पाक पहुतो आहे उते मस्जिद नबी वियो आहे, उते नबी पाक मौजूद न आहे,
0: सही,
3: घड़ी खन बि इंतज़ार कयूं, माउ जी ॻाल्हि यादि अचे त मूंखे